خسکانہ بس پیش کی گئی منا دے کی آواز میں فلم پیغام, اسی فلم کا گانا بس پروگرام میں پیش کی گئی. اور یہ خاص گانا آمسفورٹ شہر کا رہنے والا منا سکھائے آپ سبھی سننے والوں کے لیے یہ گانا مانگ کیا آج کے پروگرام میں جو پیش کی گئی آپ سبھی اور سبھی سننے والوں کی سیوا میں. शुभ दिन पेश किया जा रहा है और रेडियो SBS का प्रोग्राम जरूर सुनते ही रहना. हेट इज हेल एर द्रुक में टेलीफोन चस तार ही तार आते हैं. यहाँ पर कितना तार है सब बज रहा है. वाडिंग्स फेन शहर से राम एक गाना मांग किया है द माइटी मुकेश की आवाज में सुनना चाहते हैं वाडिंग्स फेन शहर का रहने वाला राम. तो चले राम के खास मांगे हुए गाना मुकेश जी की आवाज में मिलकर सुनते हैं.